0: 曾参与计划的香港私家车累计超过14万辆。推动港珠澳大桥的使用量持续攀升。署方在社交专业表示，会继续密切留意港车北上的实施情况，与广东省政府保持沟通，为申请人在续期申请和预约出行等方面提供优化安排和便利，进一步善用大桥的承载力，以推动便捷的跨境通行，促进粤港澳大湾区融合发展。台风蔷薇预计明天吹袭日本冲绳县，带来狂风暴雨。蔷薇目前集结在冲绳本岛以南海域，气象厅预计蔷薇仍会增强，向偏北方向移动，明天和后天分别靠近冲绳和奄美地区，之后逐渐转向东北方向，靠近九州、四国西部和东部地区，部分地区可能出现200至300毫米以上的雨量，呼吁民众警惕强风、巨浪、风暴潮、山地倾泻等灾害。气象厅警告，强风可能导致冲绳本岛出现电线杆倒塌、建筑物部分结构被吹走的情况，呼吁民众做好防风准备。受风暴影响，今天至星期二有超过290班航班取消，大部分是来往冲绳县的航班。在天气方面，一股偏东气流正影响广东东部沿岸，此外骤雨正影响广东内陆。在晚上8点，台风蔷薇集结在冲绳岛以南约400公里，预料向北移动，时速约18公里，移向琉球群岛一带。本港地区今晚及明天的天气预测，大致多云，有几阵骤雨，初时局部地区有雷暴。明早最低气温约28度，日间部分时间有阳光，市区最高气温约32度，新界再高1-2度，吹轻微至和缓南至东南风。展望随后2-3天，部分时间有阳光，日间酷热，局部地区有骤雨。现时路德室外气温28度，相对湿度73%。向电台新闻报道完毕。
1: 听 AM 621，
2: 听生活，听精彩。
1: 听香港电台普通话台
2: AM 621，香港电台普通话台，谱出生活精彩。
3: 最令老板开心的，莫过于招到好员工。之前透过劳工处聘用了残疾人士，他们工作用心，做事也很专心和细心。残疾人士各有所长，只要善用他们的才能，雇主雇员就能双赢。雇主透过劳工处就业展才能计划聘用残疾人士，还可以享有津贴。商建共融，用心展才能，请拨打2755-4835了解更多吧。
4: 默默的守候就是最美的陪伴，留下相知相遇难忘的回忆。
5: 什么样的心愿可以等候30年？
4: 我是卜邦仪，用音乐给你一个充满阳光的拥抱。每周一到周五晚上6点到7点半，卜邦仪的音乐抱抱，就在 AM 621香港电台普通话台。
6: 由而家到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
7: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
8: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
9: हाम्रो समाजको हर छोरीहरूमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरूको अनेकौं आभासहरू समेटिएको एउटा मिठो रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 जहाँ हामी समेट्नेछौ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू जसले शिक्षा स्वास्थ्य पत्रकारिता उद्यम खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो
10: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, our daughters 2.0. Hamra Choriharu, our daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
9: श्रोता मित्रहरू नमस्कार छोरीहरूको साहस सपना र उपलब्धिहरूले समाजलाई समानता सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डटर्स 2.0 नवौं श्रृंखला स्वागत गर्दछु म कार्यक्रम प्रस्तोता मेरिना राई यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ
10: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
9: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो शिक्षा स्वास्थ्य पत्रकारिता उद्यमशीलता खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो साथै हाम्रा छोरीहरू आवर डटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो
11: Jemasi Namaste Daika Ho. I am Rai Basil Dumi. Positive thought for this week. When you give joy to other people, you get more joy in return. You should give a good thought to the happiness that you can give out.
10: श्रोता मित्रहरू कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको नवौं श्रृंखलाको थिम अ डटर सेफिङ डिजिटल चेन्ज रहेको जानकारी गराउँदछौ यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आज हाम्रो कार्यक्रममा हुनुहुन्छ उहाँ हुनुहुन्छ क्यान्डेस टोमाले क्यान्डिस थोमालेले क्रिएटिभिटी र टेक्नोलोजीलाई प्रयोग गरेर मानिसहरूको डिजिटल अनुभवलाई अझ राम्रो र सहज बनाउने काम गर्दै आउनुभएको छ। हङकङमा बसेर उहाँले युएक्स डिजाइन, वेब र डिजिटल अप्टिमाइजेसनको क्षेत्रमा काम गर्दै टेक्नोलोजी सबै मानिसको लागि सजिलै प्रयोग गर्न मिल्ने बनाउने प्रयास गरिराख्नु भएको छ। उहाँको काम केवल राम्रो देखिने डिजाइन बनाउने

श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को नौ श्रृङ्खलामा हामीले क्यान्डिस टोमालेको निकै गहन, अर्थपूर्ण र निकै रोचक कुराकानीहरू सुन्न पाएका छौँ। साथमा ज्ञानवर्धक कुराकानीहरूले पनि आज सुन्न पाएका छौँ। क्यान्डिस टोमालेको जीवन यात्राबाट हामीले एउटा महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ। सफलता केवल एउटा ट्यालेन्ट मात्र होइन, तर निरन्तर सिक्ने इच्छा, मेहनत र आफ्नो उद्देश्य प्रतिको स्पष्ट दृष्टिकोणबाट सफलता निर्माण हुँदछ। बाल्यकालको रुचिलाई प्रोफेसनमा रूपान्तरण गर्दै उहाँले जसरी क्रिएटिभिटी र टेक्नोलोजीलाई एउटै बाटोमा अघि बढाउनु भयो, यसले हामीलाई आफ्नो रुचि र सिपलाई पनि निरन्तर अभ्यास र डेडिकेसन मार्फत ठूलो अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणा दिदछ। उहाँबाट अर्को ठूलो सिकाइ भनेको डिजाइन वा टेक्नोलोजी केवल

0: सिस्टम बनाउने मात्र होइन तर मानिसहरूको अनुभवलाई सुधार गर्ने माध्यम पनि हो भन्ने हो। आजको डिजिटल संसारमा धेरै मानिसहरू टेक्नोलोजीलाई प्रयोग गर्छन् तर सबैका आवश्यकता समान हुँदैनन्। क्यान्डिसले इन्क्लुसिभ डिजिटल स्पेसको महत्वलाई जोड दिँदै टेक्नोलोजीलाई सबैका लागि पहुँच योग्य सहज बनाउने कुराहरू पनि आजको कार्यक्रमबाट हामीलाई देखाउनु भएको छ। एउटा छोरीको रूपमा टेक इन्डस्ट्रीमा आफ्नो पहिचान स्थापित गर्नु सजिलो थिएन तर उहाँले चुनौतीहरूलाई रोकावट होइन ग्रोथको रूपमा अवसरको रूपमा लिनुभएको थियो। उहाँको जीवनले हामीलाई आत्मविश्वासको साथ आफ्नो आवाज उठाउन आफ्नो आइडेन्टिटीलाई सम्मान गर्न र अरूहरू भन्दा पनि फरक भएर पनि नेतृत्व गर्न सकिन्छ भन्ने कुरा सिकाउँदछ। विशेष गरेर नयाँ पुस्ताका युवाहरू र छोरीहरूको लागि उहाँको जर्नी प्रेरणादायी उदाहरण हो। क्यान्डिसको कथा एउटा क्रिएटिभिटी रेजिलियन्स लिडरसिप र पर्पोजको सुन्दर संयोजन पनि हो भन्न सकिन्छ। उहाँले देखाउनु भएको छ कि साँचो लिडरसिप भनेको केवल आफै माथि उठ्नु होइन अरूका लागि पनि ठाउँ बनाउनु हो।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरी को फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। इम्पावर्ड वुमेन क्रिएट इन्क्लुसिभ डिजिटल स्पेस, यानि कि सशक्त छोरीहरूले समावेशी डिजिटल संसार पनि निर्माण गर्न सक्दछन् भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।